0: जी बिल्कुल 0304992538 दादी माँ नंबर था यानी 0304 99 25 388 बानी बता सुराजो मासरा बदी प्रोग्राम से खबरी अतरी कहो आओ जी दी प्रोग्राम से खबरी अतरी कहो कन नो भ्या वखपल ख्यालात हम शेर कहो जी सलाम हेलो अस्सलाम वालेकुम
1: जानान यम हेर कड़
0: ओए जानान वाले हेर कड़ा यम
1: ए हो
0: नदी पुकार चा चू खेरावल लेडीज एंड जेंटलमैन परमिन कॉस्मेटिक्स पाकिस्तान लिमिटेड ये तासु खपली ख्वाखे तासु दिपारा जबरदस्त प्रोडक्ट चिकुम चो उरा जुची तासु तर रिजल्ट दर कवी अस्सलाम वालेकुम बिल्कुल ठीक ठाक स्त्रह मसी चू किर
2: सरा
0: अनवर बंदीवाल साहब चरंगा चालदा पर शेरों ने राख ली वो वही रकीबा मख्तबा खपल जान बासे रकीबा मख्तबा खपल जान बासे माचिल कली न दजानान बासे रकीबा मख्तबा खपल जान बासे माचिल कली दजानान बासे अलाए नामुमकिना नमुमकिन मजोड़ावा लाए नामुमकिन नमुमकिन मजोड़ावा दसीस्तने स्पम नचे उखान बासे
2: तेरा शावर कमाई
0: हाँ
2: और तवाई के पुड़ा कपलों में देखना था चाल कब्ज कम
0: हाँ
2: तो पश्तो जब मैं तवाई
0: आओ क्या ना पश्तो जब एक पलिस भी जब आवायू
2: एक के पुड़ा कपलों में देखना था चाल क्या दसीस कम
0: हाँ बस मोबाइल से चार्ज या खुनो बेबिया चार तरह पूरे प्रोग्राम हो खत्म डेरा मर मनना अनवर बंदियाल साहब दर तो हुआ या चि डिपार्टमेंट कॉस्मेटिक्स चि रकम उजा कंपनी दा नदी तजरबा दी लाकड़ी दा कल्ला पूरी दिन दा कड़ी सोचो बने होता
2: बिल्कुल दा खान भाई बिल्कुल दा सर तो राहुल दिल सुग्रान दी
0: हां पूछो इधर कड़ो
2: मा जा रखता हूं 11 पर
0: रखो शैंपू सिर्फ 11 सिर्फ शैंपू कलर कलर आओ कलर बिल्कुल बिल्कुल दासे कलर से कम दा 1100 दा खो इंशाल्लाह चे इस्तेमाल है के अटे में उगो रे का ना चे टेम देर ता तीर की बेबखपला हुआ है चे तासिर भाई थे में देर तीर करा नो कीमत लरी खो दगा ना दा बेफायदे ना
2: दा
0: नो नूर चिकला इस्तेमाल हुए अगो एलर्जी डायरेक्टली कचरंग हुए अगो रिएक्शन अधीन अधीन न दस भी कनाल हम दे लिला अल्हम्दुलिल्लाह सुमाल अल्हम्दुलिल्लाह यकीन मन दिल ज़ियाद पदी खबर है दे खुशाल सुन चे शुक्र अल्हम्दुलिल्लाह इलर्जी देने दस वे इंशाल्लाह बेखौफ हो सा इंशाल्लाह पर अब ज़ियाद बने यकीन साता भरोसा साता
2: बिल्कुल
0: زبردست زبردست انشاءالله انشاءالله نبور تخفه کیجی او چه چرنگ دا تاسو خبر دا داسی با انشاءالله چه کمی خبر مولا کری دی الحمدلله سم الحمدلله اللہ تعالی دا پا دی خبر دی رازی چه ما خبر دروازن نکڑی ازی چاہتا شرمولو نه بچت کر دا دی ما رب کرم دا او دی موجا کپنے والو محنت تا دا اس دا اصل خبر ادا دا چې کومه خبر نه سه ډارې ځکنه هغه دا د پردو خلکو سره لګیا و کنه بیا نه په ډارې دا دا خپل کلی چې لګیا خپل علاقې چې خپل خلک می در سره چې دو ته نقصان ور رسی لکه ما ذات ته نقصان ور رسیدا صابون استای دغه وال مخ منجلو وال سپینو هغه خارج دی پاره به دغه واخلا د موجول شمپو واخلا تقریبا 500 روپے باندې دا هغه استعمال ک درې ورځې شه بده ان شاء الله وروري خارج ختم کیږي سر درې ورځې تل لګاتار ولا نه ضرور ضرور ضرور ضرور وعلیکم السلام ڈیرا مہربانی ڈیرا مہربانی تابیدار اور تابیدار تابیدار تابیدار خوشور ودن کو الحمد للہ سم الحمد للہ ماں دے پارا دماغ اپنے دے پارا یعنی دے پرمننٹ کاسمیٹکس دے پارا دا نن ورځ چې کومه ده دا د نن چې کوم اوس ورور انور صاحب چې کوم دغه وکړې خبرې وکړې ظاهره خبره ده چې کوم موږ محنت ته د پرمننٹ کاسمیٹکس په حواله سره چې کوم موږ محنت ته هغې چې الحمدلله چې کومې خبرې کوو نو هغه الحمدلله 100% رښتیا کیږي انور صاحب خپله خبر مو واورېده ویله چې دوره الرجي مې وه چې کله به ما مخ ته کلر ہوں تیر سلے بیا با ما الرجی کی دا او نن میراوڑا ہے پرمنٹ کاسمیٹکس وال دے پرمنٹ ڈائمنڈ ہیئر کلر جیل میراوڑا ہے استعمال میں کڑا ہے او دے استعمال سرا الحمدللہ کلر میں کڑا ہے دا نمی الرجی دا شکر الحمدللہ او نمی خارج تھا خوشو اروید کو دے پرمنٹ کاسمیٹکس شکما خبر کتا ستا یاد اوی اول دو دری اور جو چکلا ما پروگرام کولا نمجا خاص طرح لالا چکم دا اغا میں پکا علاقہ سو او دا خبر کڑے وا چ تاثیر درواغو خبر بن کو او الحمدللہ مجا درواغو خبر نہیں دی کڑے دے پرمنٹ کاسمیٹکس رزلٹ تاسو اس وقت لائے خپل خلق چ رزلٹ گورو خپل خلق چکم دی اغا تاسو گورو چ الحمدللہ استعمال کڑی دی نو اور میں کچوک دا سے خور کئی می بھی دا سے رور می بھی چھ کمو ویشتان چھ کم دی وقت نمخ تسپین سری دی یا وقت بنے کا اور تسپین سوی ادو خواہش لری چھ یارا ویشتان میں چھ کاش تور وہ زمائے چھ ویشتان میں تور وہ نو بیا دا سو دا پکار دا چھ دی پرمنٹ کاسمیٹکس دی پرمنٹ وال دا کلر چھ کم دا پرمنٹ ہیئر کلر جیل ڈائمنڈ ہیئر کلر جیل سے کم دی دار واخلو او چی بالکل دا کلر مطلب ظاہر خبر ہے اس کو گرام خود تر تشکاری خود دادا سے کلر دا چی تاسو انشاءاللہ استعمال او نو استعمال سرائے انشاءاللہ لازم تاسو چی ٹیم میں وقت زیاد تیری جو بے بخپل وائی چی یارا قیمت خو میں ادا کرا ہے قیمت میں ادا کرا ہے خو مقصد خو میں پورا کرا ہے انسان گٹے وٹے چش پا رکھے گٹے وٹے دکھے پا رکھے چی یارا دا پیسے چکو می دیدا په جان لگو جان باندې بخارچا کو خود اور بدون کو نن یو گیفت راغله دا گیفت یکم دا د موج ډیر خو ضرور دا د ما ډیر خو ضرور دا او ما داسې د ملګرای دا کنه دا داسې ملګرای می دا چې کوم په ما ډیر زیات اول خو ګران دا ګران په دې دا چې د ما چې کله ما سکول ویل نو زما ما تعلیم دور چې ما سکول دور ملګرای دا تر افغان نام دا ډیر اسماعیل خان چې پښتو سندرغاړی دا او سرایکی هم وای پښتو یې چکمې دي ډیر نامورو دغه سره سنگرانو سره غانې ویلې دي نن یې در طرف نه یو گفت راغلی دا گفت چې کوم ده داسې ډیر گفتان دایر لږي خو نننه چې کوم گفت ده هغه به په تاسو هم وارو او جی انشاءالله کله داسې به ترتیب جوړو تر افغان به بیا تاسو سره د ټاک لیسنر مې چې کوم دی لایو بیت اور افغان سره پروگرام ور سره کو نو ان شاء الله چې کله وخت راځي اب به التی خو نن تور افغان چې کوم ده د ټاک ضلع چچورا کنڈیا دی خو د پاره یو چله غنده ویډیو دا تر باندې یار وای ورو بیا بیا خبرې کو سیدا جی
3: زما ډیر خو یار مجید خان تاثیر دا پر سلاین سی

ओके सी, नेक्स्ट कलर बहु गुरु जी, अस्सलाम वालेकुम। ओके सी, ओके ओके ओके सी, पके शर्मा शाह لش انتظار کوي خپل نمبر ته ټول کالز باخله مزید ټول کولم په پکو مزه

तो यू कसम के चेन बदले गम हर चारो यब कफर यम अशना खद बलचाव यम अकुल दयो वद पुरद के न बलो कणम ज कशल जला पैदाश मनुस्ता बयम अप यु सडी बदि मकेरा जे खुद मरे दे कैल सम खि सरा कणो बादशाह बयम औ दादे से रहमान बिठने से त डाले विसी सुमर शिस्ता कुसे त दरगलम यकीन दि ओशा सुमर शिस्ता कुसे त दरगलम यकीन दि ओशा का मदरसे त दुमरा लाडम नो बुला बयम دغه تریو ته نیلزام هپا ما ملګوا زکه د ډیر غم مړی په خنده ابایما منی زیدی هم خو د یو کوم زری هم لره ما کمر ورشم بل شو خنده رسا ابایما اوکې زی سترګې دې ګولې ګولې سترګې دې ګولې ګولې او دې وشتم ډیر مننه چې تاسو اورئ د 10 سوار په واسکې